अतिरेकवाचतां जीवतु एकायुको होतु अवरोको होतु एकायुको होतु अवरोको होतु लोकितो होतु परमेन्द्र महाराज मन स परम राजिनी तिथिकिचं तिथिकमं तिथिलोकोचयोनिचं परमेन्द्र महाराज वरस परम राजिनियाचः अवतु सप्तम कौतमाय प्रभु।